0: سے شعبے میں سب سے زیادہ ترقی ہو رہی ہے؟ چار پانچ شعبوں کا تو آپ نے ذکر کر دیا، پر ان میں سے سب سے جو گروتھ والا ہے، جو سب سے زیادہ فروغ پانے والا، سب سے زیادہ ترقی والا، وہ کون سا شعبہ ہے؟
1: آئی تھنک اس میں تو کوئی ڈاؤٹ اس وقت پوری دنیا میں نہیں ہے کہ سب سے زیادہ گروتھ پانے والا شعبہ اے آئی کا ہے اس وقت، آئی ٹی کے اندر، آرٹیفیشیل انٹیلیجنس کا. اور کئی سرویز نے یہ انڈیکیٹ کیا ہے کہ دنیا میں 72% تک اب کمپنیاں اپنے مین پروڈکٹ کو اے آئی میں بدل رہی ہیں. جو ان کے مین پروڈکٹ جس بھی ڈائریکشن میں ہے ان کو وہ اے آئی کے پروڈکٹ میں بدلنا چاہتی ہیں، جس طرح جس میں کئی کمپنیوں کے نام ہیں. پھر سیکنڈ نمبر پہ آتا ہے آئی او ٹی. آئی او ٹی اراؤنڈ 46% پہ جاتا ہے جس میں لوگ جا رہے ہیں. پھر اس کے بعد روبوٹک پروسیس آٹومیشن ہے، سائبر سیکیورٹی ہے، بلاک چین ہے، اور نمبر آف ادر جو اے آئی کے اس میں آتے ہیں. اور آپ کو میڈیم کے سرویز میں، میکنزی کے سروے میں، مختلف سرویز میں آپ کو آئیڈینٹیفائڈ یہ فیلڈز مل جاتے ہیں. تو سب سے زیادہ جو شعبہ جو آپ نے سوال پوچھا وہ وداؤٹ ڈاؤٹ ڈیٹا اور اسٹیٹسٹکس ہی کہتی ہیں کہ آرٹیفیشیل انٹیلیجنس کا فیلڈ ہے اس وقت، اور اس میں جاپانی کمپنیوں کو بھی بہت انٹرسٹ ہے.
0: سامن، پاکستان نے بوتھ میں ایک کمپنی کے سامنے جاپانی صاحب کچھ معلومات لے رہے ہیں، تو آئیے ان سے کچھ باتیں پوچھتے
2: ہیں.
3: ہماری کمپنی میں ہم اس وقت ڈرون کے کاروبار پر کام کر رہے ہیں، اور روبوٹک کا نیا کاروبار شروع کرنے پر بھی غور کر رہے ہیں. میں یہاں ایسی سروس کے حوالے سے ریسرچ کے لیے آیا ہوں. سچ پوچھیں تو میرے ذہن میں پاکستان کا کوئی زیادہ واضح تصور نہیں تھا، لیکن جب بوتھ پر نظر پڑی تو میں نے سوچا کہ اوہ، پاکستان بھی نمائش میں حصہ لے رہا ہے. میں یہ جاننا چاہتا تھا کہ وہ کس قسم کی سروسز فراہم کر رہے ہیں. میں نے واقعی ان کا جوش و جذبہ محسوس کیا. مجھے یہ بھی شدت سے محسوس ہوا کہ جاپان کے لیے ان کے دوستانہ اور مثبت جذبات ہیں.
0: جی سامن، اس بوتھ پہ پاکستانی نوجوان بڑے ولولہ خیز قسم کے، بڑی اچھی طرح کسی جاپانی لوگوں کو یہاں آنے والوں کو سمجھا رہے ہیں، تو آئیے ہم ان سے پوچھتے ہیں کہ وہ کون سی کمپنی سے آئے ہیں اور کیا سوچ کے یہاں تشریف لائے ہیں.
4: السلام علیکم، میرا نام سمیر ہے اور ہم لاہور سے آئے ہیں. ویلاکس ٹیکنالوجیز ہماری کمپنی ہے. ہم لوگ اے آئی کی آٹومیشن پہ کام کرتے ہیں، اور ہم جاپان کے اندر نیو مارکیٹ ایکسپلور کرنے کے لیے آئے ہیں. اس میں ہم لوگوں نے کچھ سولوشنز بنائے ہوئے ہیں. ہماری کچھ پروڈکٹس ہیں جو کہ اے آئی سے ریلیٹڈ ہیں، جیسے کہ ایجنٹک اے آئی میں اے آئی وائس. جاپان میں لوگوں کی ضرورت ہے، اور اس میں جو ہے وہ ینگر پاپولیشن تھوڑا کم ہے جو ہم نے ریسرچ کیا، تو ان کو لوگوں کی ضرورت ہے. ہم یہ چاہ رہے ہیں کہ یہ اے آئی جو ہے اس ضرورت کو پورا کرے.
0: زیادہ تر کس قسم کے لوگ آئے ہیں ابھی تک آپ کے بوتھ پہ؟
4: ہم لوگوں کے پاس اے آئی سے ریلیٹڈ لوگ زیادہ ہی آئے ہیں، تو اس سے منسلک لوگوں کو ہی ہم یہ انفارمیشن پرووائڈ کر رہے ہیں. مختلف کاروباری زندگی کے لوگ ہیں، جس میں جو ہے وہ کچھ ایسے ہیلتھ سے ریلیٹڈ بھی ہیں، جیسے کہ اور کچھ گاڑیوں کے پارٹس بنانے والے لوگ بھی آئے ہیں کہ وہ کیسے اس میں اپنے کاموں کو، جیسے کہ لوگوں کو نکالنا، رکھنا، ان کی ایویلیویشن یا امپلائی کی ویزیبلٹی کے اوپر چیک اور باقی چیزیں اس طرح کی، وہ جاننے کے لیے. اور ہم نے بھی یہی آفر کی ہے کہ اگر آپ کوئی اپنے حساب سے، جاپنیز نارمس کے حساب سے اس میں کچھ بدلوانا چاہتے ہیں یا کچھ نیا بنوانا چاہتے ہیں، تو وہ ہم آپ کو بنا کے دے سکتے ہیں. جب میں نے انہیں بتایا ہے کہ ہمارے پاکستان کے اندر ہماری 25 کروڑ کی آبادی میں سے تقریباً جو ہے وہ 15 سے 18 کروڑ کے قریب جو ہے وہ 30 سال سے کم ہے، تو اس لیے وہ کافی اس پہ خوش بھی ہوئے. اور میں نے انہیں بتایا کہ ہمارے یہاں پہ بہت زیادہ ترقی کر رہی ہے ٹیک، اور اس میں آئی ٹی میں ہمارے بہت بچے جو ہیں وہ آگے آ رہے ہیں. سو وی کین سرو اے گڈ، ہم بہت اچھے سے آپ کو چیزیں پرووائڈ کر سکتے ہیں، مہیا کر سکتے ہیں. اور اب جیسے کہ اے آئی کی مدد سے جو ایک بہت بڑا مسئلہ تھا زبان کا، جاپنیز، تو ہم نے جو اے آئی بنایا ہے وہ بہت اچھی جاپنیز بولتا ہے اور جواب بھی دیتا ہے.
0: ایک اور نوجوان کے پاس ہم آئے ہیں، یہ بھی پاکستان کے کسی کمپنی کے ایک بوتھ پہ کھڑے ہیں، تو آئیے ان کا تعارف ان سے لیتے ہیں، ان سے پوچھتے ہیں باقی تفصیلات کہ یہ کیا کرنے آئے ہیں. جب
5: جی، تھینک یو سو مچ. میرا نام محمد عمر ہے، میں فاؤنڈر ہوں براؤن ٹیک کا. تو ابھی ہم جاپان میں اپنی ایک یہ پروڈکٹ لے کے آئے ہیں جو کہ ایک اے آئی ریسپشنسٹ ہے. اے ریسپشنسٹ کیا کرتا ہے کہ یہ آپ کی کمپنی کے فون نمبر اور بزنس کے ساتھ کنیکٹ ہو جاتا ہے، اور لیٹ سے آپ کا بزنس کالز لیتا ہے، ان باؤنڈز آتی ہیں، تو یہ آپ کی ساری ان باؤنڈز کو کنٹرول کرتا ہے. مینس کہ اگر آپ نے کسٹمرز نے بکنگس کرنی ہے یا اپائنمنٹس کرنی ہے یا کنسلٹیشن کی وہ جو میٹنگز ہوتی ہیں وہ کرنی ہیں، سو یہ سی آر ایم کے ساتھ کنیکٹیڈ ہے. اور یہ کیا کرتا ہے کہ آپ کی جتنی بھی بکنگز اور اپائنمنٹس ہیں اس سی آر ایم ڈالتا جاتا ہے، اور آپ کے کسٹمرز کے ساتھ فالو اپ کرتا جاتا ہے، تاکہ آپ کو ایک مینوئل جو ہیومن ہے اس کو نہ بٹھانا پڑے اس کے کام کو کرنے کے لیے. تو اس سے کیا ہوتا ہے کہ آپ کا سارا کام آٹومیٹ ہو جاتا ہے، 24/7 یہ چیز کام کرتی ہے. آپ کا بزنس اوپن ہے یا نہیں، لیکن آپ کی لیڈز، آپ کی بکنگز، آپ کی اپوائنٹمنٹس وہ چل رہی ہوتی.
6: کونیچوا،
2: 私は AI セールスエージェントです。本日はどのようなご用件でしょうか。
0: わあ、क्या जबरदस्त जापानी बोल रही है, बिल्कुल बामहावरा जापानी बोल रही है ये तो।
6: अरे वसीमा, आपके साथ बामहावरा जापानी कौन बोल रही थी, आपने बताया ही नहीं।
7: अरे ये कोई इंसान नहीं, पाकिस्तानी कंपनी का तैयार करदा चैटबॉट है।
6: अच्छा अच्छा, सामिन आपको बताती चलूं, वो कह रही थी, आदाब, मैं AI सेल्फ एजेंट हूँ, आज मैं आपकी क्या खिदमत कर सकती हूँ।
7: सामिन ये रिपोर्ट अभी जारी है।
3: ये NHK वर्ल्ड जापान की उर्दू सर्विस है। हमारी ये नशरियात पाकिस्तान में रात 9 बजे और भारत में रात 9:30 पर शॉर्ट वेव्स 9440 किलोहर्ट्ज़ पर सुनी जा सकती हैं।
7: सेवन, इस नुमाइश में एक जापानी साहब नहायत इन्हमाक से पाकिस्तानी बूथ पर मौजूद नौजवानों की बातें सुन रहे थे। उन्होंने बताया वो ओसाका से आए हैं और मैंने उनसे पूछा आपने पाकिस्तानी बूथ को कैसा पाया, तो उन्होंने कहा
8: कोई तो तेंजिकाई नहीं, पाकिस्तान बूथ से हमारे मिला ही नहीं।
3: आम तौर पर इस तरह की नुमाइशों में पाकिस्तानी बूथ देखने को नहीं मिलता, इसलिए मैं ये जानना चाहता था कि ये क्या पेश कर रहे होंगे। जब मैंने उनकी मालूमात सुनी तो मैं सच में मुतासिर हुआ। मिसाल के तौर पर तस्वीर तख्लीक करना और कुदरती और बिल्कुल दुरुस्त तलफ़ुज़ में जापानी ज़ुबान की वॉइस ओवर तैयार करना वगैरह।
0: सामिन, पाकिस्तान बूथ पे एक और बड़ी शानदार शख्सियत खड़े हैं, तो मैं उनसे थोड़ी बात पूछती हूँ। पहले उनसे कहते हैं अपना तारुफ कराएं और फिर बताएं हमें बाकी बातें।
9: जी, अस्सलाम वालेकुम जी, मेरा नाम जी शहबाज हमीद है। मैं पाकिस्तान सॉफ्ट एक्सपोर्ट बोर्ड मिनिस्ट्री ऑफ IT एंड टेलीकॉम में डायरेक्टर मार्केटिंग हूँ, जो कि पाकिस्तान की एक्सपोर्ट्स के ऊपर ज़्यादातर फोकस करता हूँ। जी, मैं जापान हम पिछले 4-5 से आ रहे हैं जी, और आहिस्ता आहिस्ता हमारा जो मेन मकसद है जापान के साथ कोलैबोरेट करना और पाकिस्तान की IT सर्विसेज और प्रोडक्ट्स की एक्सपोर्ट बढ़ाना जी जापान में।
0: तो आप क्या समझते हैं पाकिस्तान में किस शोबे में सबसे ज़्यादा तरक्की हो रही है और तरक्की की रफ्तार क्या है?
9: देखिए जी, पाकिस्तान का एवरी ईयर हर साल 18% ग्रोथ हो रही है IT एक्सपोर्ट्स की। जापान ऐसी कंट्री जिसको मैन पावर की ज़रूरत है और पाकिस्तान के पास वो यंग टैलेंटेड मैन पावर है। आजकल जो पाकिस्तान एक्सपोर्ट करना चाहते हैं ज़्यादातर इधर अपना जापान में, वो सॉफ्टवेयर डेवलपमेंट है, डिजिटल ट्रांसफॉर्मेशन है और आजकल AI आर्टिफिशियल इंटेलिजेंस के बगैर कुछ काम नहीं होता जी। तो पाकिस्तान ने अभी बहुत बड़ा इवेंट किया था इंडस AI वीक, 9 फेब से 15 फेब तक 1,00,000 से ज़्यादा लोगों ने वहाँ अटेंड किया, बाहर से लोग आए थे। तो AI के अंदर भी पाकिस्तान का इस शोबे के अंदर काफ़ी ज़्यादा आगे जा रहा है, जो कि बहुत तेज़ी से पाकिस्तान में बढ़ रहा है जी।
6: माशाल्लाह, वो कहते हैं ना, ज़रा नम हो तो ये मट्टी बड़ी ज़रख़ेज़ है साकी।
7: बिल्कुल दुरुस्त कहा खदीजा, वहाँ मौजूद एक जापानी साहब यामामोतो शोसेई के भी कमोबेश यही तासुरात थे, वो जापानी और पाकिस्तानी कंपनियों की शराकत के लिए मदद दे रहे हैं।
3: पाकिस्तानी कंपनियों की एक खूबी ये है कि इनमें से कई पहले ही मगरबी कंपनियों के साथ मिलकर काम कर चुकी हैं, इसलिए इनके पास वसी बैन अलावामी तजर्बा है। इसके अलावा वो सिर्फ सब कॉन्ट्रैक्टर के तौर पर ऑफशोर डेवलपमेंट पर तवज्जो नहीं देते, इसके बजाय वो जदीद तरीन टेक्नोलॉजीज जैसे मसनूई जहानत यानी AI का इस्तेमाल करते हुए मुकम्मल हल फराहम करते हैं। मैंने इसे पाकिस्तानी कंपनियों की एक बड़ी ताकत के तौर पर देखा। यकीनन बहुत सी सकाफती तफावतें भी मौजूद हैं, ख़ास तौर पर कारोबारी तौर तरीक़ों में। मिसाल के तौर पर जापानी कंपनियाँ शेड्यूल और वक्त की पाबंदी के मामले में बहुत सख्त होती हैं और बाज़ औक़ात पाकिस्तानी कंपनियों के लिए इसके मुताबिक मुकम्मल तौर पर डलना मुश्किल हो सकता है। ताहम दूसरी तरफ मुझे यकीन है कि उनका मुखलिसाना रवैया, चैलेंजेस के हल तलाश करने की भरपूर कोशिश और उनकी रफ्तार पाकिस्तान की कलीदी क़ुव्वतें हैं। अगर दोनों ममालिक इन तफावतों को दूर कर लें तो मुझे लगता है कि मिलकर नए कारोबार शुरू कर सकते हैं।
0: IT वीक का दौरा मुकम्मल हुआ चाहता है, हमने यहाँ आने वाले जापानियों से बात की, पाकिस्तानी बूथ पे जिन पाकिस्तानियों ने लगाए हुए थे अपने स्टॉल, उन सारों से बात की। मुझे लगता है पाकिस्तान का जापान का तआवुन जो है होगा, उसका मुस्तकबिल बड़ा ही ताबनाक लगता है। आपका क्या ख्याल है सामिन? उम्मीद है तआवुन का ये सिलसिला जारी रहेगा। NHK वर्ल्ड जापान उर्दू सर्विस, टोक्यो से वसीमा आबिद।
6: वाह भाई, इस रिपोर्ट को सुनकर मुझे लग रहा है कि मशरिक से उभरते हुए सूरज को जरा देख।
7: सूरज उभर रहा है और मैं कहूंगी खोल आंख, जमीन देख, फलक देख, फिजा देख। और सामिन, अब मौसीकी का वक्त है। हमारे स्टाफ ने پاک جاپان دوستی کو خراج تحسین پیش کرنے کے لیے گیت منتخب کیا ہے بڈیز یعنی دوست. اسے پیش کرنے والا گروپ ہے ساکورازا کا 46. سامعین آپ یہ گیت سنتے رہیے اور خدیجہ ہم آپ سامعین سے کہیں گے کہ ہمیں اجازت دیجیے.

0: फिर सेकंड नंबर पे आता है आईओटी, आईओटी अराउंड 46% पे जाता है जिसमें लोग जा रहे हैं। फिर उसके बाद रोबोटिक प्रोसेस ऑटोमेशन है, साइबर सिक्योरिटी है, ब्लॉकचेन है और नंबर ऑफ अदर जो एआई के इसमें आते हैं। और आपको मीडियम के सर्वेज में, मैकेंजी के सर्वे में, मुख्तलिफ सर्वेज में आपको आइडेंटिफाइड ये फील्ड्स मिल जाते हैं। तो सबसे ज़्यादा जो शोभा जो आपने सवाल पूछा वो विदाउट डाउट डेटा और स्टेटिस्टिक्स ही कहती हैं कि आर्टिफिशियल इंटेलिजेंस का फील्ड है इस वक्त, और इसमें जापानी कंपनियों को भी बहुत इंटरेस्ट है।
1: सम इन पाकिस्तान ने बूथ में एक कंपनी के सामने जापानी साहब कुछ मालूम ले रहे हैं, तो आइए उनसे कुछ बातें पूछते
2: हैं।
3: हमारी कंपनी में हम इस वक्त ड्रोन के कारोबार पर काम कर रहे हैं और रोबोटिक का नया कारोबार शुरू करने पर भी गौर कर रहे हैं। मैं यहाँ ऐसी सर्विस के हवाले से रिसर्च के लिए आया हूँ। सच पूछें तो मेरे जहन में पाकिस्तान का कोई ज़्यादा वाज़ह तसव्वुर नहीं था, लेकिन जब बूथ पर नज़र पड़ी तो मैंने सोचा कि ओह, पाकिस्तान भी नुमाइश में हिस्सा ले रहा है। मैं ये जानना चाहता था कि वो किस किस्म की सर्विसेज फराहम कर रहे हैं। मैंने वाकई उनका जोश व जज्बा महसूस किया। मुझे ये भी शिद्दत से महसूस हुआ कि जापान के लिए उनके दोस्ताना और मुस्बत जज्बात हैं।
1: जी सामिन, इस बूथ पे पाकिस्तानी नौजवान बड़े बलबला खेस किस्म के, बड़ी अच्छी तरह किसी जापानी लोगों को यहाँ आने वालों को समझा रहे हैं, तो आइए हम उनसे पूछते हैं कि वो कौन सी कंपनी से आए हैं और क्या सोच के यहाँ तशरीफ लाए हैं।
4: अस्सलाम वालेकुम, मेरा नाम सुमेर है और हम लाहौर से आए हैं। अविलाइक्स टेक्नोलॉजीज हमारी कंपनी है। हम लोग AI की ऑटोमेशन पे काम करते हैं और हम जापान के अंदर न्यू मार्केट एक्सप्लोर करने के लिए आए हैं। इसमें हम लोगों ने कुछ सॉल्यूशंस बनाए हुए हैं, हमारी कुछ प्रोडक्ट्स हैं जो कि AI से रिलेटेड हैं, जैसे कि एजेंटिक AI में AI वॉइस जापान में लोगों की ज़रूरत है और इसमें जो है वो यंगर पॉपुलेशन थोड़ा कम है जो हमने रिसर्च किया, तो इनको लोगों की ज़रूरत है। हम ये चाह रहे हैं कि ये AI जो है उस ज़रूरत को पूरा करे।
1: ज़्यादातर किस किस्म के लोग आए हैं अभी तक आपके बूथ पे?
4: हम लोगों के पास AI से रिलेटेड लोग ज़्यादा ही आए हैं, तो उससे मुंसलिक लोगों को ही हम ये इंफॉर्मेशन प्रोवाइड कर रहे हैं। मुख्तलिफ कारोबारी ज़िंदगी के लोग हैं जिसमें जो है वो कुछ ऐसे हेल्थ से रिलेटेड भी हैं जैसे कि, और कुछ गाड़ियों के पार्ट्स बनाने वाले लोग भी आए हैं कि वो कैसे इसमें अपने कामों को, जैसे कि लोगों को निकालना, रखना, उनकी वैल्यूएशन या एम्प्लॉय की विजिबिलिटी के ऊपर चेक और बाकी चीज़ें इस तरह की वो जानने के लिए। और हमने भी यही ऑफ़र की है कि अगर आप कोई अपने हिसाब से जापानीज़ नॉर्म्स के हिसाब से उसमें कुछ बदलवाना चाहते हैं या कुछ नया बनवाना चाहते हैं तो वो हम आपको बना के दे सकते हैं। जब मैंने उन्हें बताया है कि हमारे पाकिस्तान के अंदर हमारी 25 करोड़ की आबादी में से तकरीबन जो है वो 15 से 18 करोड़ के करीब करीब जो है वो 30 साल से कम है, तो इसलिए वो काफ़ी इस पे खुश भी हुए। और मैंने उन्हें बताया कि हमारे यहाँ पे बहुत ज़्यादा तरक्की कर रही है टेक, और इसमें IT में हमारे बहुत बच्चे जो हैं वो आगे आ रहे हैं। सो वी कैन सर्व अ गुड, हम बहुत अच्छे से आपको चीज़ें प्रोवाइड कर सकते हैं, मुहैया कर सकते हैं। और अब जैसे कि AI की मदद से जो एक बहुत बड़ा मसला था ज़ुबान का जापानीज़, तो हमने जो AI बनाया है वो बहुत अच्छी जापानीज़ बोलता है और जवाब भी देता है।
1: एक और नौजवान के पास हम आए हैं, ये भी पाकिस्तान के किस कंपनी के एक बूथ पे खड़े हैं, तो आइए इनका तारुफ इनसे लेते हैं, इनसे पूछते हैं बाकी तफसीलात के ये क्या करने आए हैं जब।
5: जी थैंक यू सो मच, मेरा नाम मोहम्मद उमर है, मैं फाउंडर हूँ ब्राउन टेक का। तो अभी हम जापान में अपनी एक ये प्रोडक्ट लेके आए हैं जो कि एक AI रिसेप्शनिस्ट है। AI रिसेप्शनिस्ट क्या करता है कि ये आपकी कंपनी के फ़ोन नंबर और बिज़नेस के साथ कनेक्ट हो जाता है, और लेट्स से आपका बिज़नेस कॉल्स लेता है, इनबाउंड्स आती हैं, तो ये आपकी सारी इनबाउंड्स को कंट्रोल करता है। मीन्स कि अगर आपने कस्टमर्स ने बुकिंग्स करनी है या अपॉइंटमेंट्स करनी है या कंसल्टेशन की वो जो मीटिंग्स होती हैं वो करनी है, सो ये CRM के साथ कनेक्टेड है। और ये क्या करता है कि आपकी जितनी भी बुकिंग्स और अपॉइंटमेंट्स हैं उस CRM में डालता जाता है और आपके कस्टमर्स के साथ फॉलो अप करता जाता है, ताकि आपको एक मैनुअल जो ह्यूमन है उसको ना बैठाना पड़े उसके काम को करने के लिए। तो इससे क्या होता है कि आपका सारा काम ऑटोमेट हो जाता है, 24/7 ये चीज़ काम करती है, आपका बिजनेस ओपन है या नहीं, लेकिन आपकी लीड्स, आपकी बुकिंग्स, आपके अपॉइंटमेंट्स वो चल रही होती
6: है।
1: वाह क्या जबरदस्त जापानी बोल रही है, बिल्कुल बामहावरा जापानी बोल रही है ये तो।
7: अरे वसीमा, आपके साथ बामावरा जापानी कौन बोल रही थी, आपने बताया ही नहीं।
8: अरे ये कोई इंसान नहीं, पाकिस्तानी कंपनी का तैयार करता चैटबॉट है।
7: अच्छा अच्छा, सामिन आपको बताती चलूं, वो कह रही थी, आदाब, मैं AI सेल्फ एजेंट हूँ, आज मैं आपकी क्या खिदमत कर सकती हूँ।
8: سامعین یہ رپورٹ ابھی جاری ہے۔
3: یہ این ایچ کے ورلڈ جاپان کی اردو سروس ہے۔ ہماری یہ نشریات پاکستان میں رات 9 بجے اور بھارت میں رات 9:30 پر شارٹ ویوز 9440 kHz پر سنی جا سکتی ہیں۔
8: سیمن، اس نمائش میں ایک جاپانی صاحب نہایت انہماک سے پاکستانی بوتھ پر موجود نوجوانوں کی باتیں سن رہے تھے۔ انہوں نے بتایا وہ اوساکا سے آئے ہیں اور میں نے ان سے پوچھا آپ نے پاکستانی بوتھ کو کیسا پایا، تو انہوں نے کہا
3: عام طور پر اس طرح کی نمائشوں میں پاکستانی بوتھ دیکھنے کو نہیں ملتا، اس لیے میں یہ جاننا چاہتا تھا کہ یہ کیا پیش کر رہے ہوں گے۔ جب میں نے ان کی معلومات سنی تو میں سچ میں متاثر ہوا۔ مثال کے طور پر تصاویر تخلیق کرنا اور قدرتی اور بالکل درست تلفظ میں جاپانی زبان کی وائس اوور تیار کرنا وغیرہ۔
8: سامن، پاکستان بوتھ پہ ایک اور بڑی شاندار شخصیت کھڑے ہیں، تو میں ان سے تھوڑی بات پوچھتی ہوں۔ پہلے ان سے کہتے ہیں اپنا تعارف کرائیں اور پھر بتائیں ہمیں باقی باتیں۔
2: جی، السلام علیکم جی، میرا نام جی شہباز حمید ہے، میں پاکستان سافٹ ایکسپورٹ بورڈ منسٹری آف آئی ٹی ٹیلی کام میں ڈائریکٹر مارکیٹنگ ہوں، جو کہ پاکستان کی ایکسپورٹس کے اوپر زیادہ تر فوکس کرتا ہوں۔ جی میں جاپان ہم پچھلے 4-5 سے آ رہے ہیں جی، اور آہستہ آہستہ ہمارا جو مین مقصد ہے جاپان کے ساتھ کولیبریٹ کرنا اور پاکستان کی آئی ٹی سروسز اور پروڈکٹس کی ایکسپورٹ بڑھانا جی جاپان میں۔
8: تو آپ کیا سمجھتے ہیں پاکستان میں کس شعبے میں سب سے زیادہ ترقی ہو رہی ہے اور ترقی کی رفتار کیا ہے؟
2: دیکھیں جی، پاکستان کا ایوری ایئر ہر سال 18% گروتھ ہو رہی ہے آئی ٹی ایکسپورٹس کی۔ جاپان ایسی کنٹری جس کو مین پاور کی ضرورت ہے، اور پاکستان کے پاس وہ ینگ ٹیلنٹڈ مین پاور ہے۔ آج کل جو پاکستان ایکسپورٹ کرنا چاہتے ہیں زیادہ تر ادھر اپنا جاپان میں، وہ سافٹ ویئر ڈیولپمنٹ ہے، ڈیجیٹل ٹرانسفارمیشن ہے، اور آج کل اے آئی آرٹیفیشیل انٹیلیجنس بغیر کچھ کام نہیں ہوتا جی۔ تو پاکستان نے ابھی بہت بڑا ایونٹ کیا تھا، انڈس اے آئی ویک، 9 February to 15 February تک 1,00,000 سے زائد لوگوں نے وہاں اٹینڈ کیا، باہر سے لوگ آئے تھے۔ تو اے آئی کے اندر بھی پاکستان کا اس شعبے کے اندر کافی زیادہ آگے جا رہا ہے، جو کہ بہت تیزی سے پاکستان میں بڑھ رہا ہے جی۔
7: ماشاء اللہ، وہ کہتے ہیں نا، ذرا نم ہو تو یہ مٹی بڑی زرخیز ہیں ساقی۔
8: بالکل درست کہا خدیجہ، وہاں موجود ایک جاپانی صاحب یاماموتو شوسئی کے بھی کم و بیش یہی تاثرات تھے۔ وہ جاپانی اور پاکستانی کمپنیوں کی شراکت کے لیے مدد دے رہے ہیں۔
3: پاکستانی کمپنیوں کی ایک خوبی یہ ہے کہ ان میں سے کئی پہلے ہی مغربی کمپنیوں کے ساتھ مل کر کام کر چکی ہیں، اس لیے ان کے پاس وسیع بین الاقوامی تجربہ ہے۔ اس کے علاوہ وہ صرف سب کنٹریکٹر کے طور پر آف شور ڈیولپمنٹ پر توجہ نہیں دیتے، اس کے بجائے وہ جدید ترین ٹیکنالوجیز جیسے مصنوعی ذہانت یعنی اے آئی کا استعمال کرتے ہوئے مکمل حل فراہم کرتے ہیں۔ میں نے اسے پاکستانی کمپنیوں کی ایک بڑی طاقت کے طور پر دیکھا۔ یقیناً بہت سی ثقافتی تفاوتیں بھی موجود ہیں، خاص طور پر کاروباری طور طریقوں میں۔ مثال کے طور پر جاپانی کمپنیاں شیڈیول اور وقت کی پابندی کے معاملے میں بہت سخت ہوتی ہیں، اور بعض اوقات پاکستانی کمپنیوں کے لیے اس کے مطابق مکمل طور پر ڈلنا مشکل ہو سکتا ہے۔ تاہم دوسری طرف مجھے یقین ہے کہ ان کا مخلصانہ رویہ، چیلنجز کے حل تلاش کرنے کی بھرپور کوشش اور ان کی رفتار پاکستان کی کلیدی قوتیں ہیں۔ اگر دونوں ممالک ان تفاوتوں کو دور کر لیں تو مجھے لگتا ہے کہ مل کر نئے کاروبار شروع کر سکتے ہیں۔
8: آئی ٹی ویک کا دورہ مکمل ہوا چاہتا ہے۔ ہم نے یہاں آنے والے جاپانیوں سے بات کی، پاکستانی بوتھ پہ جن پاکستانیوں نے لگائے ہوئے تھے اپنے اسٹال، ان ساروں سے بات کی۔ مجھے لگتا ہے پاکستان کا جاپان کا تعاون جو ہے ہوگا، اس کا مستقبل بڑا ہی تابناک لگتا ہے۔ آپ کا کیا خیال ہے سامعین؟ امید ہے تعاون کا یہ سلسلہ جاری رہے گا۔ این ایچ کے ورلڈ جاپان اردو سروس، ٹوکیو سے وسیمہ عابد۔
7: واہ بھائی، اس رپورٹ کو سن کر مجھے لگ رہا ہے کہ مشرق سے ابھرتے ہوئے سورج کو ذرا دیکھ۔
8: سورج ابھر رہا ہے، اور میں کہوں گی کھول آنکھ، زمین دیکھ، فلک دیکھ، فضا دیکھ۔ اور سامعین، اب موسیقی کا وقت ہے۔ ہمارے سٹاف نے پاک جاپان دوستی کو خراج تحسین پیش کرنے کے لیے گیت منتخب کیا ہے، بڈیز یعنی دوست۔ اسے پیش کرنے والا گروپ ہے ساکورازا کا 46۔ سامعین آپ یہ گیت سنتے رہیے، اور خدیجہ ہم آپ سامعین سے کہیں گے کہ ہمیں اجازت دیجیے۔